0: do you do to help others feel they belong here?
1: म यहाँ 15-16 वर्षदेखि नेपाली समाज आल स्प्रिङ्सको फाउन्डर मेम्बरको नाताले हाम्रो संस्थालाई अझै बलियो र सुदृढ कसरी बनाउने हाम्रो भाषा संस्कृति र चाडपर्वहरू मनाउन सहयोग गर्दै आइरहेको छु त्यस्तै म मल्टिकल्चर कम्युनिटी सर्भिसेस सेन्ट्रल अस्ट्रेलियाको अध्यक्षको नाताले गत झन्डै 10 वर्षदेखि नै यहाँका नयाँ बासिन्दाहरू नयाँ आप्रवासी माइग्रेन्ट्स समूहहरूलाई उनीहरूको यहाँ बसिबसाउ गर्ने यहाँको समाजमा भिजाउने र उनीहरूलाई एक किसिमको नयाँ अवसरहरू दिलाउने र त्यस्तै हाम्रा नयाँ माइग्रेन्ट्सहरू आप्रवासीहरूको चाहना उनीहरूको लागि चाहिने आवश्यकताहरूको आवाज उठाउँदै यहाँको हरेक स्तरका सरकारहरू सङ्घीय सरकार र फेडरल सरकार र यहाँको लोकल सरकारहरूलाई चाहिँ उनीहरूको पोलिसिजहरू उनीहरूको कार्यक्रमहरूलाई चाहिँ हाम्रो आप्रवासीहरूलाई चाहिने खालको कार्यक्रम ल्याउनको लागि मैले आवाज उठाउँदै आइरहेको छु यो कारणले गर्दाखेरि हाम्रा माइग्रेन्ट्स नयाँ पुराना यहाँ बस्दै आएका आप्रवासीहरूलाई यहाँ बस्दाखेरि यो ठाउँ उनीहरूको आफ्नै घर हो भन्ने किसिमको भावना उहाँहरूलाई आओस् भन्ने हिसाबले यस्तो खालको सहयोग र यस्तो खालको कार्यक्रमहरू ल्याउने तिर मेरो बढी फोकस भइरहेको छु मैले गरिरहेको छु यो सहयोगले गर्दाखेरि धेरै आप्रवासीहरूलाई चाहिँ यहाँ बस्दाखेरि एक किसिमको आफ्नै घर हो भन्ने भावना आइ पनि रहेको छ It's been 17, 16 years that I have been helping the local communities to let them feel this is a home for them the way I feel the same. Through Nepalese community Alice Springs, as a founder member of Nepalese community Alice Springs here for the last 10 years, I've been supporting, strengthening the community to celebrate our festivities, celebrate our culture, share our beautiful culture with the wider community here in Alice Springs. And also helping members, especially those new members coming to town, helping them to settle here, accessing to information, giving them more information about jobs and other opportunities, also letting them connect with friends and families here so that they can call it home. From Multicultural Community Services Central Australia, we've been helping new migrants settling in town for many years who are living here and also new migrants who are coming here. We create a platform for them to connect with friends and families here, giving them much more information about jobs and settlements here. And also we've been advocating at all level of government to provide needful support and other programs for migrants to live here peacefully and happily as they can call Alice Springs and Central Australia is their home.

0: अलिसा, तिमीलाई थाहा छ नि है, म तिमीलाई कति धेरै माया गर्छु भनेर।
1: यो कुरा चाहिँ गप्पै राख है।
2: यस,

गोप्य कुरा तिम्रो मात्र आएन हाम्रो पनि छ बेबी म तिमीलाई लिन आएको जान्छौ नि है